0: مانن اداس کنچن اور آنند کی آواز میں آپ سن رہے ہیں قربانی فلم کا یہ گیت اندیور کی سنگیت.
1: جب جب کسی حملہ آور نے ہماری دھرتی کے سینے پر پاؤں رکھنا چاہا سب بچے سینہ تان کر سامنے کھڑے ہو گئے اور سیما سرکشا کی دیوار کھڑی ہو گئی.
2: بھارتی پر ہر رویوار کی شام 7 بجے ہوتی ہے سینکوں کی شوریہ گاتھا, کہانیاں ادمیہ ساہس کی, کہانیاں دیش کے لیے قربان ہو جانے کے جذبے کی. گاتھا دیش کے جاباز فوجیوں کے شوریہ کی, سینکوں کی شوریہ گاتھا.
1: کروڑوں ہندوستانیوں کی بھاونا کو شبدوں میں ڈھالتے ہوئے ہی تو بنگن بابو نے کہا تھا, سجام سفلام ملیج شیتلام شسیہ شیاملام ماترم وندے وندے ماترم.
0: विविध भारती पर आप सुन रहे हैं कार्यक्रम यादों की महफिल और इस प्रोग्राम से ठीक पहले आपने कुर्बानी फिल्म का गीत सुना कंचन मनरदास और आनंद की आवाज है इंदिवर के बोल कल्याण जी आनंद जी का संगीत. कार्यक्रम यादों की महफिल में आज पार्श्व गायक मनरदास के जन्मदिन पर उनकी आवाज से सजे गीतों को हम सुनवा रहे हैं और अब सुनते हैं मनरदास कविता कृष्णमूर्ति और सुखविंदर सिंह की आवाजों में सौदागर फिल्म का ये गीत आनंद बख्शी के बोल लक्ष्मीकांत प्यारेलाल का संगीत.